गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरूले बताउनुभयो। चाडपर्वका समयमा यात्रा गर्दा सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैले गर्न प्रहरीले अनुरोध गरेको छ। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको 78% काम सकिएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति 78% सकिएको हो। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको 63% भौतिक प्रगति सम्पन्न भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सड़क, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, 2 डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। प्याकेज 2 अन्तर्गत विद्युत गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो। विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क लगायतका मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यो प्याकेजको भौतिक प्रगति 79% पुगेको छ। प्याकेज 3 प्रसारण लाइन अन्तर्गत केसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर 220 केभी क्षमताको प्रसारण लाइनमा पर्ने 94 अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। 7255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 ठाउँमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। नेपाली काँग्रेसको 15 महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका 40 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी, पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि 1 हप्तादेखि कन्टेनर रोकिएका हुन्। यस्तै 70 भन्दा धेरै कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसुममा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसुम कोरला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसुम ल्याइएको हो। म्याग्दीको पोखरी बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा 1 हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राइएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। कर्णाली प्रदेश सरकारले जुम्लामा आज सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन मन्दिरको वार्षिक स्थापना दिवसका अवसर पारेर पुरानो लिङ्गो निकाली नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिको घरमा छापा मारेको छ। विभागको टोलीले हिजो दिउँसो जबरासहित नवराज थपलिया, दीपक तिमिलसेना र नवीन राज बस्नेत लगायतका व्यक्तिको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्रेको थियो। सुरक्षा चुनौतीका कारण भए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबरा निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाललाई समेत निलम्बन गरिएको छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा वाइड बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 वटा जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 वटा जहाज उडिरहेकोमा एउटा बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले तत्काल नयाँ जहाज किन्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएको जानकारी दिनुभएको थियो। प्रहरीले बडा दशैं तिहार, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। पर्वको समय आम नागरिकको जनजीवन सामान्य बनाउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित बनाउन, विभिन्न गन्तव्यमा जाने यात्री समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो। विस्फोटक पदार्थ ओसार प्रसार, भन्सार चली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ता कपड़ा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री चोरी हुण्डी र नक्कली नोट कारोबार लगायतलाई प्रहरीले सुरक्षा चुनौती मानेको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। 408 ठाउँमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो BFBS

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: गण्डकी प्रदेश सरकारको वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षीको नाममा आदेश जारी भएको हो। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र सुदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदन साथ पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188 2 बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्नु नगराउनु आदेशमा भनिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले 1 महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हारेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले 3 जनालाई विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। गण्डकीमा सरकारको वैधानिकतालाई लिएर भएको यो तेस्रो विवाद हो। यसअघि चैत 25 2080 सभामुखको समेत गणना गर्दै आवश्यक बहुमत पुर्याएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा क्यान्सर रोगीको उपचारका लागि ₹6,96,88,000 भुक्तानी गरेको छ।
4: गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालू आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप ₹50,000 सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको ₹1,00,000 प्रदेश सरकारले थप ₹50,000 उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ।
3: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एकमात्र अभ्यास खेलमा 2 विकेटले जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमान 160 रनमा अल आउट भयो। नेपाल 161 रनको लक्ष्य पाए तर लक्ष्य कम हुँदा बढाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढी लक्ष्य पाउँदा विश्वकप लीग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाए। यो किसिमको प्रयोगमा ब्याट्सम्यान र बलरले नयाँ पिचबारे जानकारी लिन अवसर पाउँछन्। यस्तै अभ्यासका कारण नेपालले 240 रनको नयाँ लक्ष्य पाएको हो। नेपालले 48.4 ओभरमा 8 विकेट गुमाएर जित निकाले। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाउनु भयो। आसिफ शेखले 37 रनको योगदान दिनुभयो। देव खनाल 34 रनमा अभिजित रहनुभयो। अलराउण्डर गुलसन झाले 30 रन जोड्नु भयो। टस हारेर ब्याटिङको निम्तो पाएको ओमान एले 39.5 ओभरमा अल आउट हुँदै 160 रन बनाएको थियो। ओमानका लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाउनु भयो। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन बनाउनु भयो। नेपालकी टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानको इस्लामाबादमा चलिरहेको सर्किट 1 महिला एकलमा पाकिस्तानकी रेमिसा मल्लिकलाई 6-1 र 6-0 सोझो सेटमा पराजित गर्नुभएको छ। जितसँगै अभिलाषा प्री क्वार्टर फाइनलमा प्रवेश गर्नुभयो। प्री क्वार्टर फाइनलमा उहाँले रूसी खेलाडीसँग आज प्रतिस्पर्धा गर्नुहुनेछ। डब्ल्यूटीए विश्ववरीयतामा अभिलाषा 1510 स्थानमा हुनुहुन्छ। नेपाल टेनिस संघका सचिव अजय विष्टका अनुसार 11 अक्टोबरसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशि 15,000 अमेरिकी डलर छ। र क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभा नेपालका लागि आधिकारिक वितरक सामत ट्रेडिङ प्रणालीले स्पोर्ट्स क्लाइम्बर रोनक उप्रेती र स्वस्तिका चौधरीलाई 1 वर्षका लागि स्पोन्सर गरेको छ। हवस् त, खबर यतिकै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। 7255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 ठाउँमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका 40 जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी, पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि कन्टेनर रोकिएका हुन्। यस्तै 70 भन्दा धेरै कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसुममा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसुम कोरला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसुम ल्याइएको हो। म्याग्दीको पोखरी बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राइएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। कर्णाली प्रदेश सरकारले जुम्लामा आज सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन मन्दिरको वार्षिक स्थापना दिवसका अवसर पारेर पुरानो लिङ्गो निकाली नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिको घरमा छापा मारेको छ। विभागको टोलीले हिजो दिउँसो जबरासहित नवराज थपलिया, दीपक तिमल सेना र नवीन राज बस्नेत लगायतका व्यक्तिको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्रेको थियो। सुरक्षा चुनौतीका कारण भए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबरा निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाललाई समेत निलम्बन गरिएको छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा वाइड बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 जहाज उडिरहेकोमा एउटा बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक वक्ता देवेन्द्र पुनले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले तत्काल नयाँ जहाज किन्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएको जानकारी दिनुभएको थियो। प्रहरीले बडा दशैं तिहार, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। पर्वको समय आम नागरिकको जनजीवन सामान्य बनाउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित बनाउन, विभिन्न गन्तव्यमा जाने यात्री समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो। विस्फोटक पदार्थ, ओसार प्रसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ता कपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री चोरी हुण्डी र नक्कली नोट कारोबार लगायतलाई प्रहरीले सुरक्षा चुनौती मानेको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। 408 ठाउँमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गण्डकी प्रदेश सरकारको वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षीको नाममा आदेश जारी भएको हो। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र सुदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदन साथ पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188 2 बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्नु नगराउनु आदेशमा भनिएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले 1 महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हारेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले 3 जनालाई विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। गण्डकीमा सरकारको वैधानिकतालाई लिएर भएको यो तेस्रो विवाद हो। यसअघि चैत 25 2080 सभामुखको समेत गणना गर्दै आवश्यक बहुमत पुर्याएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा क्यान्सर रोगीको उपचारका लागि ₹6,96,88,000 भुक्तानी गरेको छ।
4: गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालू आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटे बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप ₹50,000 सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको ₹1,00,000 प्रदेश सरकारले थप ₹50,000 उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ।
3: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले हिजो एकमात्र अभ्यास खेलमा 2 विकेटले जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमान 160 रनमा अल आउट भयो। नेपाल 161 रनको लक्ष्य पाए तर लक्ष्य कम हुँदा बढाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढी लक्ष्य पाउँदा विश्वकप लीग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाए। यो किसिमको प्रयोगमा ब्याट्सम्यान र बलरले नयाँ पिचबारे जानकारी लिन अवसर पाउँछन्। यस्तै अभ्यासका कारण नेपालले 240 रनको नयाँ लक्ष्य पाएको हो। नेपालले 48.4 ओभरमा 8 विकेट गुमाएर जित निकाल्यो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाउनु भयो। आसिफ शेखले 37 रनको योगदान दिनुभयो। देव खनाल 34 रनमा अभिजित रहनुभयो। अलराउण्डर गुलसन झाले 30 रन जोड्नु भयो। टस हारेर ब्याटिङको निम्तो पाएको ओमान एले 39.5 ओभरमा अल आउट हुँदै 160 रन बनाएको थियो। ओमानका लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाउनु भयो। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन बनाउनु भयो। नेपालकी टेनिस खेलाड़ी अभिलाषा विष्टले पाकिस्तानको इस्लामाबादमा चलिरहेको सर्किट 1 महिला एकलमा पाकिस्तानकी रेमिसा मल्लिकलाई 6-1 र 6-0 सोझो सेटमा पराजित गर्नुभएको छ। जितसँगै अभिलाषा प्री क्वार्टर फाइनलमा प्रवेश गर्नुभयो। प्री क्वार्टर फाइनलमा उहाँले रूसी खेलाड़ीसँग आज प्रतिस्पर्धा गर्नुहुनेछ। डब्ल्यूटीए विश्ववरीयतामा अभिलाषा 1510 स्थानमा हुनुहुन्छ। नेपाल टेनिस संघका सचिव अजय विष्टका अनुसार 11 अक्टोबरसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशि 15,000 अमेरिकी डलर छ। र क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभा नेपालका लागि आधिकारिक वितरक सामत ट्रेडिङ प्रणालीले स्पोर्ट्स क्लाइम्बर रोनक उप्रेती र स्वस्तिका चौधरीलाई 1 वर्षका लागि स्पोन्सर गरेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश भएदेखि नै सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनलाई लिएर विवाद हुँदै आएको छ विवाद बढ्दै जाँदा हिजो संवैधानिक इजलास बस्दै नबसी उठेको छ हिजो इजलासमा 32 मुद्दा पेशीमा थिए प्रधान न्यायाधीश शर्माले सपना प्रधान मल्ल हरि फुयाल नकुल सुवेदी र अब्दुल अजिज मुसलमानलाई इजलासमा राख्नु भएको थियो तर वरिष्ठतामा तेस्रो नम्बरमा रहेका न्यायाधीश कुमार रेग्मीलाई राखिएको थिएन इजलासमा रहेका न्यायाधीश हरि फुयालले इजलास गठनको आधारबारे प्रश्न उठाउनु भएको थियो उहाँले वरिष्ठताका आधारमा इजलास गठन गर्ने हो भने कुमार रेग्मीलाई पनि राखिनुपर्ने बताउनुभयो प्रधान न्यायाधीश शर्माले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने अधिकार प्रधान न्यायाधीशकै भएको जवाफ दिनुभएको थियो तर न्यायाधीश फुयालले स्पष्ट मापदण्ड बनाएर मात्र इजलास गठन गर्नुपर्ने अडान लिनुभयो विवाद भएपछि न्यायाधीशहरूले यो विषय फुल कोर्टमा लैजान प्रस्ताव गरेका थिए तर प्रधान न्यायाधीश शर्मा त्यसका लागि तयार नभएपछि न्यायाधीशहरू इजलासबाट उठेका हुन् नेपाल बार एसोसिएसनले पनि संवैधानिक इजलास गठनको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ बारले संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्नुपर्ने र वस्तुगत कारणले त्यसो गर्न नसकिने अवस्था भए गोला प्रथाबाट न्यायाधीश छान्नुपर्ने माग गर्दै आएका छन् बारले संवैधानिक इजलास गठनलाई प्रधान न्यायाधीशको व्यक्तिगत तजविजको विषय बनाउन नहुने बताएको छ स्पष्ट मापदण्ड बिना न्यायाधीश छान्दा न्यायपालिका प्रतिको विश्वासमै प्रश्न उठ्ने बारको भनाइ छ दशैं तिहार नजिकै गर्दा कोशी प्रदेशमा बजारमा घिउ नौनी र धुलो दूधको अभाव देखिएको छ माग बढे पनि आपूर्ति बढ्न नसक्दा एक महिनामै घिउको मूल्य प्रति किलो 200 रुपियाँसम्म बढेको छ उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन् अहिले नौनीको मूल्य प्रति किलो 950 1000 रुपियाँ र घिउको मूल्य 1250 1300 पुगेको छ सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध उत्पादन घटेकाले अभाव भएको बताएको छ विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ नौनी र धुलो दूधको मौजदात सकिएको छ आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दूध संकलन भइरहेको छ विगतमा फ्लस सिजनमा दैनिक 17,000 लिटरसम्म दूध संकलन हुने गरेको थियो तर निजी डेरी उद्योगीले भने दूध उत्पादन नघटेको बताएका छन् सूर्योदय डेरीका संचालक मनोज यादवका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि स्वदेशी उत्पादनमै माग बढेको हो चाडपर्व लगातार परेकाले माग बढेको र बजार केही समय टाइट भए पनि हाहाकारको अवस्था नरहेको उहाँको भनाइ छ 10-15 दिनपछि बजार सहज हुन सक्ने उहाँले बताउनुभयो दूधको अभावले धुलो दूध उत्पादन समेत प्रभावित भएको छ झापा लगायतका क्षेत्रमा रहेका छुर्पी उद्योगले पनि ठूलो परिमाणमा दूध खपत गरिरहेकाले डेरी उद्योगमा थप दबाव परेको उद्योगीहरूको भनाइ छ त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आज बस्दैछ शिक्षा मन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकमा चालू आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरी स्वीकृत गर्ने मुख्य एजेण्डा छ बैठकमा त्रिविका रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुहुनेछ त्यस्तै विश्वविद्यालयका विभिन्न नियम विनियम कार्यविधि र निर्देशिका अनुमोदन सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानको ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउने व्यवस्था गर्न लागेको छ ऊर्जा मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा तोकिएको सीमाभन्दा बढी ऊर्जा खपत गर्ने उद्योग व्यवसाय भवन अस्पताल विद्यालय लगायतका प्रतिष्ठानले हरेक 3 वर्षमा ऊर्जा अडिट गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ यस्ता प्रतिष्ठानले ऊर्जा खपतको मासिक अभिलेख राख्नुका साथै बढी ऊर्जा खपत गर्ने उपकरणलाई दक्ष उपकरणले प्रतिस्थापन गर्ने योजना बनाउनुपर्नेछ ऊर्जा अडिटमा पेट्रोलियम पदार्थ जलविद्युत सौर्य वायु जैविक बायोग्यास र भूतापीय लगायत सबै खाले ऊर्जाको खपत समेटिनेछ नेपाली काँग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदैछ बिहान 10 बजेदेखि शुरू हुने भनिएको मतदान तयारी नपुगेपछि दिउँसो 1 बजेसम्मका लागि सारिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो मतदानमा महाधिवेशनका 7,255 जना प्रतिनिधिले भाग लिँदैछन् प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार गोवास्थित निवासमा हृदयघात भएपछि उहाँलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उहाँको निधन भएको हो। उहाँका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गर्नुभएको छ। नाना पाटेकर पछिल्लो समय पनि अभिनयमा सक्रिय हुनुहुन्थ्यो। उहाँ पछिल्लो पटक शाहिद कपूर र तृप्ति डिम्रे अभिनीत ओ रोमियोमा देखिनु भएको थियो। त्यसअघि उहाँ हाउसफुल 5, वनवास र अनिल कपूरको सुबेदारमा पनि देखिनु भएको थियो। हिन्दी र मराठी चलचित्रमा सशक्त अभिनयका लागि चर्चित पाटेकरले लामो समयदेखि भारतीय चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताउनु भएको छ. काँग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्र समापनमा बोल्दै थापाले भदौ 23 र 24 पछि देशमा नयाँ परिस्थिति बने पनि आफूले नयाँ पार्टी खोल्ने भन्दा काँग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताउनु भएको हो. उहाँले नयाँ पार्टी गठन गरेर नेतृत्व गर्न आफूलाई प्रस्ताव आए पनि 14 वर्षदेखि झण्डा बोकेको काँग्रेसलाई सुधार्न आफू यही बसेको बताउनु भएको छ. थापाले काँग्रेसमा रहेका नेता तथा कार्यकर्ता को संघर्ष र योगदानलाई पार्टीले बुझ्नुपर्नेमा जोड़ दिनु भएको छ. देशभर काँग्रेससँग जोड़िएका संघर्ष र पीड़ाका कथा रहेको भन्दै उहाँले काँग्रेसलाई एउटा परिवारका रूपमा बुझ्नुपर्ने बताउनु भयो. लुम्बिनीलाई भारतको उत्तर पूर्वी राज्यहरूसँग जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने विषयमा दुई देशका पर्यटन व्यवसायी बीच भएको समझदारीले फेरि एकपटक लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीमा आशाको संचार गरेको छ. फुटबलबाट छवि पाण्डे.
4: भारतको उत्तर पूर्वी क्षेत्रका 8 राज्यका पर्यटन व्यवसायी र लुम्बिनी होटल संघबीच समझदारी भएको हो. लुम्बिनीका पर्यटन व्यवसायी प्रदीप कुमार उदयले नेपालका धार्मिक पर्यटक भारत जाने र भारतका धार्मिक पर्यटक नेपाल आउने परम्परा अझै विकसित गर्न यो समझदारीले सहयोग पुग्ने बताउनु भयो.
5: छिमेकी मुलुक भारतको चाहिँ पर्यटकहरूको आगमनको लागि त हाम्रो लागि राम्रो कुरा हो. अब नेपालबाट पनि त धार्मिक पर्यटकहरू त भारतमा त चारधाम भयो होइन, धेरै धार्मिक पर्यटकहरू पनि नेपालबाट हामी यहाँबाट चाहिँ पर्यटकहरू गएको देखिन्छ नि त. उताबाट पनि नेपालमा आउने, नेपालबाट पनि भारतमा जाने पहिलेदेखि नै चलिआएको एउटा हुँदै हो.
4: नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट संघ नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले यो समझदारीले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दावी गर्नुभयो.
6: स्वाभाविक रूपमा यस्तो गतिविधिहरू हुनुपर्छ, यसले राम्रो प्रभाव पार्छ नै. भारतीय पर्यटकको बसाइ चाहिँ नेपालमा होस्, नेपालमा बढोस्, लुम्बिनी क्षेत्रमा यी पेरिफेरीमा चाहिँ पर्यटकीय गतिविधि छ. पर्यटनको एउटा चाहिँ प्रचारात्मक अभियान चाहिँ जाम सरकारको पनि एउटा हुनुपर्छ, इनिसिएसन हुन्छ, लगानी हुनुपर्छ, साझेदारी हुनुपर्छ, अनि सरकारले पनि एउटा चाहिँ अलिकति प्राथमिकतामा राखेर यसले चाहिँ टेवा पुग्न जान्छ.
4: समझदारीमा लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रवर्धन गर्ने, दुई देशबीच पर्यटकको बसाई अवधि लम्ब्याउने तथा बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक र इको पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख गरिएको छ.
3: दशैं तिहार नजिकै गर्दा कोशी प्रदेशका बजारमा घिउ, नौनी र धुलो दूधको अभाव देखिएको छ. माघ बढी पनि आपूर्ति बढ्न नसक्दा एक महिनामै घिउको मूल्य प्रति किलो 200 रुपियाँसम्म बढेको छ. उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्. अहिले नौनीको मूल्य प्रति किलो 950 देखि 1000 रुपियाँ र घिउको मूल्य 1250 देखि 1300 सम्म पुगेको छ. सरकारी स्वामित्वको दुग्ध विकास संस्था एनडीडीसीले दूध उत्पादन घटेकोले अभाव भएको बताएको छ. विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ, नौनी र धुलो दूधको मौजदात सकिएको छ. आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दूध संकलन भइरहेको छ. विगतमा फ्लस सिजनमा दैनिक 17 देखि 18 हजार लिटरसम्म दूध संकलन हुने गरेको थियो. तर निजी डेरी उद्योगीले भने दूध उत्पादन नघटेको बताएका छन्. सूर्योदय डेरीका संचालक मनोज यादवका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि स्वदेशी उत्पादनमै माग बढेको हो. चाडपर्व लगातार परेकाले माग बढेको र बजार केही समय टाइट भए पनि हाहाकारको अवस्था नरहेको उहाँको भनाइ छ. 10-15 दिनपछि बजार सहज हुन सक्ने उहाँले बताउनु भयो. दूधको अभावले धुलो दूध उत्पादन समेत प्रभावित भएको छ. झापा लगायतका क्षेत्रमा रहेका छुर्पी उद्योगले पनि ठूलो परिमाणमा दूध खपत गरिरहेकाले डेरी उद्योगमा थप दबाव परेको उद्योगीहरूको भनाइ छ. भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ. भारतीय विदेश सेवाका अधिकारी दलेलालाई राजदूत नियुक्तिका लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयमा नोट वर्बल पठाएको परराष्ट्र स्रोतले जनाएको छ. नेपालको मन्त्री परिषदले सहमति दिएपछि भारतले उहाँको नियुक्तिका लागि एग्रिमो पठाउने प्रक्रिया अघि बढ्नेछ. दलेला अहिले भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा हुनुहुन्छ. सन् 1993 भारतीय विदेश सेवामा प्रवेश गर्नुभएका उहाँले इजरायलको तेल अभिवबाट कूटनीतिक करियर गर्नु भएको हो. उहाँले ब्राजिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पू र वासिङटन डिसी स्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको छ। सन् 2022-25 उहाँ भुटानका लागि भारतीय राजदूत हुनुहुन्थ्यो। नेपाल र भुटान मामलामा पनि दलीलाको लामो अनुभव छ। भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने उत्तर विभागमा उहाँले निर्देशक र सहसचिवका रूपमा काम गरिसक्नु भएको छ। व्यापार तथा आर्थिक नीतिमा समेत उहाँको अनुभव छ। विश्व व्यापार संगठन डब्ल्युटिओमा रहेको भारतीय स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हाल्नु भएका दलीला सन् 2014-16 भारतका डेप्युटी स्थायी प्रतिनिधि हुनुहुन्थ्यो। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: यो वर्षको दशैंका लागि मुस्ताङबाट 13,000 भेडा च्याङ्रे बजार पठाइने भएको छ। यो संख्या यसअघिका दशैंभन्दा 5,000 कम हो। बाढ़ी पहिरोका कारण मुलुकभर नै चाडपर्वको रौनक घटेको, मुख्य खपत हुने बजारसम्मको सड़क सञ्जाल अवरूद्ध र हिमाली भेगमा भारी वर्षासँगै हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएकाले यसअघि जति भेडा च्याङ्रे बजार पठाउन नसकिएको किसान र ज्ञान केन्द्रको भनाइ छ। पोहोर दशैंमा मुस्ताङबाट 18,000 भेडा च्याङ्रा बजार पठाइएको थियो। यसपालि हालसम्म 10,000को स्वास्थ्य परीक्षण गरेर पठाइएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। हालसम्म मुस्ताङी किसानले 5,000 र डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको पनि कार्यालयले जानकारी दिएको छ। यसपालि मुस्ताङबाट 5,000, डोल्पाबाट 5,000 र कोरला नाकाबाट 3,000 भेडा च्याङ्रा निकासी हुने अनुमान गरिएको कार्यालय प्रमुख डाक्टर लालमणि अरियालको भनाइ छ। पोहोर दशैंमा भेडा च्याङ्रा बेचेर मुस्ताङी किसानले 36 करोड कमाएका थिए। नेपाली काङ्ग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। बिहान 10 बजेदेखि शुरू हुने भनिएको मतदान तयारी नपुगेपछि दिउँसो 1 बजेसम्मका लागि सारिएको निर्वाचन समिति सदस्य राजु कटुवालले जानकारी दिनुभएको छ। मतदानमा महाधिवेशनका 7,255 प्रतिनिधिले भाग लिँदैछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो साँझ सार्वजनिक गरेको छ। मतदान सकिएपछि मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले यसपटक युवा पुस्ताको चासो र उत्साह बढाएको छ। निशा सेकदेलको रिपोर्ट।
4: केन्द्रीय समितिमा पुग्नका लागि देशकै पुरानो राजनीतिक दलका युवा पुस्ताका नेताहरूको दौड़धूप तीव्र छ। कोही विद्यार्थी राजनीतिबाट उदाएका छन् भने कोहीले स्थानीय तहमा काम गर्दै पहिचान स्थापित गरेका छन्। सामाजिक अभियानदेखि पार्टी संगठनसम्म सक्रिय युवा अहिले काङ्ग्रेसको नेतृत्व तहमा पुग्ने आकांक्षा बोकेर मैदानमा छन्। उम्मेद्वार डाक्टर सुदन कुमार ओली:
5: यो जेएनजी आन्दोलन पश्चात पार्टीले पनि युवाहरूलाई समेट्ने भनेर अगाडि बढिराखेको छ। यही अनुसार हाम्रो विधान पनि संशोधन गरेर 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ कम्तीमा सुरक्षित गर्नुपर्छ भनेर एकजना खुला र एकजना आरक्षित महिला सहित प्रदेशबाट 2-2 जना र 7 जना चाहिँ देशैभरिको खुला गरेर 21 जनाको चाहिँ कोटा चाहिँ युवाहरूको लागि सुरक्षित गरेको छ। यसले चाहिँ युवाहरूलाई पनि नयाँ पिढीलाई पनि नेपाली काङ्ग्रेसको राजनीतिको मुख्य केन्द्रमा चाहिँ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने गरी पहुँच प्रदान गरेको छ। कि अब म आफै पनि योभन्दा अगाडि 165 निर्वाचन क्षेत्र मध्ये अब रोल्पा निर्वाचन क्षेत्रबाट चुनाव लडेको
4: पदाधिकारी तर्फ पनि युवा उम्मेद्वारहरूको संख्या बढ्दो छ। अब काङ्ग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली आवश्यक रहेको उनीहरू बताउँछन्। पुराना पुस्ताले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै त्यसको सम्मान गर्ने तर समय अनुसार पार्टीलाई बदल्दै लैजानुपर्ने केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल बताउनुहुन्छ।
6: 35 वर्ष मुनिको युवाहरूलाई पार्टीमा स्पेस दिनुपर्छ भनेर 21 जनाको लागि केन्द्रीय समितिमा कोटा नै निर्धारण गरेको छ। मैले युवालाई फेरि एउटा संख्याको गणनाको रूपमा अथवा उमेरको गन्तीको रूपमा मात्र लिँदैन। युवा भनेको समयलाई बुझ्न सक्ने एउटा क्षमता पनि हो, भविष्यलाई देख्न सक्ने वर्ग पनि हो।
4: युवा नेताहरूको बढ्दो उपस्थितिले महाधिवेशनको माहौलमा पनि फरक पनि ल्याएको छ। सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म युवा उम्मेद्वार मतदातासँग जोडिन सक्रिय छन्। पार्टीभित्र युवाको आवाजलाई अझ बलियो बनाउने, नेतृत्वमा पुस्तान्तरणलाई अघि बढाउने र काङ्ग्रेसलाई जनतासँग अझ नजिक बनाउने उनीहरूको मुख्य एजेन्डा देखिन्छ। केन्द्रीय सदस्यका अर्का उम्मेद्वार सुशील भट्ट:
7: सबै तहमा युवाको उपस्थिति सुनिश्चित गराएको छ। हामीले वैचारिक रूपले पनि मन्थन गर्न सक्ने र नेतृत्वमा पनि काबिल रहेका साथीहरू अहिले मैदानमा हुन्छ र साथसाथै प्रतिनिधिको रूपमा पनि धेरै साथीहरू आउनु भएको छ।
4: युवा पुस्ताका लागि यो महाधिवेशन केवल पदका लागि प्रतिस्पर्धा गर्ने मात्र नभई पार्टीभित्र आफ्नो भूमिका स्थापित गर्ने र नेतृत्वमा प्रभावकारी हस्तक्षेप बढाउने अवसर समेत बनेको छ।
3: दशैं तिहार नजिकै गर्दा कोशी प्रदेशका बजारमा घिउ नहुने र धुलोको दुध अभाव देखिएको छ। माग बढे पनि आपूर्ति बढ्न नसक्दा 1 महिनामा घिउको मूल्य किलोकै 200 रुपियाँसम्म बढेको छ।
2: उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्। अहिले नौनीको मूल्य प्रति किलो 950 देखि 1000 रुपियाँ र घिउको मूल्य 1250 देखि 1300 सम्म पुगेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्था एनडीडीसीले दूध उत्पादन घटेकाले अभाव भएको बताएको छ। विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ नौनी र धुलो दूधको मौजदात सकिएको छ। आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दूध भइरहेको छ। विगतमा फ्लश सिजनमा दैनिक 17 देखि 18 हजार लिटरसम्म दूध संकलन हुने गरेको थियो।
3: अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
4: नेतृत्व चयनका लागि मुलुक फर्का 7255 महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। आज बिहान 7 बजेदेखि नै मतदान शुरू हुने तय भए पनि मतपत्र छपाई लगायतको विलम्बनका कारण अझै मतदान शुरू हुन सकेको छैन। आजको चुनावपछि कांग्रेसको 297 सदस्य केन्द्रीय कार्य समितिमा समिति चयन हुनेछ। मतदान स्थलमा मोबाइल लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर जान पाइने छैन।
3: नेपाली कांग्रेसको महाधिवेशनले पटक युवा पुस्ताको चासो र उत्साह पनि बढाएको छ।
4: केन्द्रीय समितिमा पुग्नका लागि देशकै पुरानो राजनीतिक दलका युवा पुस्ताका नेताहरूको दौडधुप तीव्र छ। कोही विद्यार्थी राजनीतिबाट उदाएका छन् भने कोहीले स्थानीय तहमा काम गर्दै पहिचान स्थापित गरेका छन्। सामाजिक अभियानदेखि पार्टी संगठनसम्म सक्रिय युवा अहिले कांग्रेसको नेतृत्व तहमा पुग्ने आकांक्षा बोकेर मैदानमा छन्। उम्मेद्वार डाक्टर सुदन कुमार ओली,
5: यो जेएनजी आन्दोलन पश्चात पार्टीले पनि युवालाई समेट्ने भनेर अगाडि बढिराखेछ। यही अनुसार हाम्रो विधान पनि संशोधन गरेर 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ कम्तीमा सुरक्षित गर्नुपर्छ भनेर एकजना खुला र एकजना आरक्षित महिला सहित प्रदेशबाट 2-2 जना र 7 जना चाहिँ देशैभरिको खुला गरेर 21 जनाको चाहिँ कोटा चाहिँ युवाहरूलाई सुरक्षित गरेको छ। यसले चाहिँ युवाहरूलाई पनि नयाँ पिढीलाई पनि नेपाली काङ्ग्रेसको राजनीतिको मुख्य केन्द्रमा चाहिँ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने गरी पहुँच प्रदान गरेको छ। कि अब म आफै पनि योभन्दा अगाडि 165 निर्वाचन क्षेत्रमा
4: पदाधिकारी तर्फ पनि युवा उम्मेद्वारहरूको संख्या बढ्दो छ। अब कांग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली आवश्यक रहेको उनीहरू बताउँछन्। पुराना पुस्ताले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै त्यसको सम्मान गर्ने तर समय अनुसार पार्टीलाई बदल्दै लैजानुपर्ने केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल बताउनुहुन्छ।
6: 35 वर्ष मुनिको युवाहरूलाई पार्टीमा स्पेस दिनुपर्छ भनेर 21 जनाको लागि केन्द्रीय समितिमा धारण गरेको। मैले युवालाई फेरि एउटा संख्याको गणनाको रूपमा अथवा उमेरको गन्तीको रूपमा मात्र लिँदैन। युवा भनेको समयलाई बुझ्न सक्ने एउटा क्षमता पनि हो, भविष्यलाई देख्न सक्ने वर्ग पनि हो।
4: युवा नेताहरूको बढ्दो उपस्थितिले महाधिवेशनको माहौलमा पनि फरक पनि ल्याएको छ।
3: मलेसियामा वैदेशिक रोजगारीबारे नयाँ व्यवस्था लागू भएको छ। विदेशी कामदार सम्बन्धी व्यवस्थापन गर्ने मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम FWCMS सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै श्रमिक पठाउन सक्ने व्यवस्था गरेको हो। मलेसियाको वेस्टनेटले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यसअघि नै FWCMSमा सूचीकृत नेपालका 25 प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र 250 एसोसिएट रिक्रुटमेन्ट एजेन्सीले मात्रै कार्तिक 19 नेपालबाट श्रमिक पठाउन पाउनेछन्। ती म्यानपावरबाट मात्र श्रमिक लैजाने मलेसियाको निर्णयमा नेपालले असहमति जनाउँदै आएको छ। तर मलेसियाले विदेशी श्रमिक व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने गरी अघि बढेपछि अब दुवै देशको संयुक्त समिति बैठक बसेर प्रक्रियाको गाँठो फुकाउनुपर्ने भएको छ। नयाँ व्यवस्था लागू हुनुअघि हालको प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिजा आइसकेका प्रक्रियाका लागि फरक फरक मिति तोकिएको छ। पहिलो व्यवस्था अन्तर्गत नेपाली श्रमिकको बायोमेडिकल दर्ताका लागि 5 अक्टोबरको मिति तोकिएको छ। यो मितिसम्म श्रमिकको बायोमेडिकल विवरण FWCMSमा दर्ता भइसकेको हुनुपर्ने मेमोमा उल्लेख छ। मेडिकल सेन्टरले त्यसअघि नै पहिचान तथा बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनर्परीक्षण, मेडिकल समीक्षा वा रेकर्ड सच्याउन बाँकी मुद्दा टुङ्ग्याउनु पर्नेछ। दशैं तिहार नजिकै गर्दा कोशी प्रदेशका बजारमा घिउ, नौनी र धुलो दुधको अभाव देखिएको छ। माग बढे पनि आपूर्ति बढ्न नसक्दा 1 महिनामै घिउको मूल्य किलोमा 200 रुपियाँसम्म बढेको छ।
7: उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्। अहिले नौनीको मूल्य प्रति किलो 950-1000 रुपियाँ र घिउको मूल्य 1200-1300 पुगेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान DDCले दुध उत्पादन घटेकोले अभाव भएको बताएको छ। विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ, नौनी र धुलो दुधको मौजदात सकिएको छ। आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दूध संकलन भइरहेको छ। विगतमा फ्लस सिजनमा दैनिक 17,000 देखि 18,000 लिटरसम्म दूध संकलन हुने गरेको थियो। तर निजी डेरी उद्योगीले भने दूध उत्पादन नघटेको बताएका छन्। सूर्योदय डेरीका संचालक मनोज यादवका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि स्वदेशी उत्पादनमै माग बढेको हो।
3: चर्चित भारतीय अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। अवस्था अहिलेसम्मको खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान सुरु हुन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले दिउँसो 2:30 बजेबाट मतदान हुँदै गरेको उल्लेख गर्नुभएको छ। नेतृत्व चयनका लागि मुलुकभरका 7,255 महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। बिहान 7 बजेदेखि नै मतदान सुरु हुने तय भए पनि मतपत्र छपाई लगायतको विलम्बका कारण मतदान सुरु हुन ढिलाइ भएको हो। आजको चुनावपछि कङ्ग्रेसको 297 सदस्यीय केन्द्रीय सहकारी समिति चयन हुनेछ। मतदान स्थलमा मोबाइल लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर जान पाइने छैन। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङबीच अस्ट्रेलियाको मेलबर्नमा भेटवार्ता भएको छ। भेटमा नेपाल अस्ट्रेलिया सम्बन्ध, शिक्षा, व्यापार, पर्यटन र जलवायु परिवर्तनका विषयमा छलफल भएको छ। अस्ट्रेलियाले नेपालका बाढी प्रभावितका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। यसअघि पनि अस्ट्रेलियाले 11 मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। मन्त्री खनालले नेपाली विद्यार्थीका लागि सहज भिसा व्यवस्था र नेपाल अस्ट्रेलिया सिधा हवाई सम्पर्कका लागि पहल गर्न आग्रह गर्नुभएको छ। लुम्बिनीलाई भारतको उत्तरपूर्वी राज्यहरूसँग जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने विषयमा दुई देशका पर्यटन व्यवसायबीच भएको समझदारीले फेरि एकपटक लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायमा आशाको सञ्चार गरेको छ। बुटोलबाट छवि पाण्डे।
4: भारतको उत्तर पूर्वी क्षेत्रका 8 राज्यका पर्यटन व्यवसायी र लुम्बिनी होटल सङ्घबीच समझदारी भएको हो। लुम्बिनीका पर्यटन व्यवसायी प्रदीप कुमार उदयले नेपालका धार्मिक पर्यटक भारत जाने र भारतका धार्मिक पर्यटक नेपाल आउने परम्परा अझै विकसित गर्न यो समझदारीले सहयोग पुग्ने बताउनु भयो।
5: छिमेकी मुलुक भारतको चाहिँ पर्यटकहरूको आगमनको लागि त हाम्रो लागि राम्रो कुरा हो। अब नेपालबाट पनि त धार्मिक पर्यटकहरू त भारतमा त चारधाम भयो होइन, धेरै धार्मिक पर्यटकहरू पनि नेपालबाट हामी यहाँबाट चाहिँ पर्यटकहरू गएको देखिन्छ नि त। उताबाट पनि नेपालमा आउने, नेपालबाट पनि भारतमा जाने पहिलेदेखि नै चलिआएको एउटा हुँदै हो।
4: नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट सङ्घ नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले यो समझदारीले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दावी गर्नुभयो।
6: स्वाभाविक रूपमा यस्तो गतिविधिहरू हुनुपर्छ, यसले राम्रो प्रभाव पार्छ नै। भारतीय पर्यटकको प्रसाई चाहिँ नेपालमा होस्, नेपालमा बढोस्, लुम्बिनी क्षेत्रमा यी पेरिफेरीमा चाहिँ पर्यटकीय गतिविधि छ, पर्यटनको एउटा चाहिँ प्रचारात्मक अभियान चाहिँ जाम, सरकारको पनि एउटा हुनुपर्छ, इनिसिएसन हुन्छ, लगानी हुनुपर्छ, साझेदारी हुनुपर्छ, अनि सरकारले पनि एउटा चाहिँ अलिकति प्राथमिकतामा राखेर यसले चाहिँ टेवा पुग्न जान्छ।
4: समझदारीमा लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रावधान गर्ने, दुई देशबीच पर्यटकको बसाई अवधि लम्ब्याउने तथा बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक र इको पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख गरिएको छ।
3: यो वर्षको दशैँका लागि मुस्ताङबाट 13,000 भेडा च्याङ्ग्रा बजार पठाइने भएको छ। यो सङ्ख्या यसअघिका दशैँभन्दा 5,000 कम हो। बाढी पहिरोका कारण मुलुकभर नै चाडपर्वको रौनक घटेको, मुख्य खपत हुने बजारसम्मको सडक सञ्जाल अवरुद्ध र हिमाली भेगमा भारी वर्षासँगैको हिमपातका कारण गोठबाटा बिक्री गर्न समस्या भएकोले यसअघि जति भेडा च्याङ्ग्रा बजार पठाउन नसकिएको किसानको भनाइ छ। पोहोर दसैँमा मुस्ताङबाट 18,000 भेडा च्याङ्ग्रा बजार पठाइएको थियो। यसपालि हालसम्म 10,000 स्वास्थ्य परीक्षण गरेर पठाइएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। हालसम्म मुस्ताङ्गे किसानले 5,000 र डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको पनि कार्यालयले जानकारी दिएको छ। यसपालि मुस्ताङबाट 5,000, डोल्पाबाट 5,000 र कोरला नाकाबाट 3,000 भेडा च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको कार्यालय प्रमुख डाक्टर लालमणि अर्यालको भनाइ छ। पोहोर दसैँमा भेडा च्याङ्ग्रा बेचेर मुस्ताङ्गे किसानले 36 करोड रुपियाँ कमाएका थिए। बेलायत र जर्मनीले साइबर आक्रमणको सामना गर्न सम्झौता गर्ने भएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहामको जर्मनी भ्रमणका क्रममा रुसले गरिरहेका गतिविधिको सामना गर्ने विषयमा पनि कुरा हुने भएको हो। युरोपेली सङ्घसँगको सम्बन्ध बढाउने विषय पनि एजेन्डामा राखिएको छ। बर्लिनबाट बीबीसीका जेसिका पार्करको रिपोर्ट।
7: Andy Burnham will be greeted with military honours to mark his first official trip to Berlin as Prime Minister. Andy Burnham's visit also comes as he's talked about exploring options over Britain's relationship with the European Union, even suggesting it's possible a future Labour election manifesto could promise a new in-out referendum. A German government spokesman has said that's first a question for Britain, but that Berlin supports closer ties between the UK and the EU.
3: अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको नयाँ एकदिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। नेपालले 33 खेलमा 939 अङ्कसहित 28 रेटिङ प्राप्त गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देही कार्यालयका तत्कालीन प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ। गाडीको लाइसेन्स लिने परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरी 13 जनालाई सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित कार्यालयका 4 कर्मचारी र 3 प्रहरी अधिकारी विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र तयार गरेको जनाएको छ। अनुसन्धानअनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगत्मक परीक्षामा उत्तीर्ण भएको देखाएर सवारी चालक अनुमति दिलाइएको थियो। त्यस्तै लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूको नतिजा संशोधन गरिएको अभिलेख तयार गरी उत्तीर्ण भएको देखाइएको थियो। तान्जानियाको अरुसामा जारी अन्तर संसदीय सङ्घ आइपियुको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 बहुमतले पारित भएको छ। सभामुख डिपी अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्काल संसदीय कदम सम्बन्धी प्रस्तावले आवश्यक 2/3 मत पाएको हो। प्रस्तावको पक्षमा 901, विपक्षमा 78 र तटस्थ 140 मत परेको छ। प्रस्ताव पारित गर्न 653 मत आवश्यक थियो। सभामुख अर्यालले हिमालय मानवताको साझा सम्पदा र एसियाको वाटर टावर भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा बढ्दो जोखिमले मानव सभ्यतामै चुनौती थपेको बताउनु भएको छ। विद्यादेवी भण्डारी वरिष्ठ नेता भएपछि एमाले स्थायी कमिटिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग भण्डारीले स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो। शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू बैठकमा सहभागी हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। केन्द्रीय कमिटी बैठकबाट प्राप्त जिम्मेवारी अनुसार स्थायी कमिटीले पार्टीका सांगठनिक तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्नेछ। सड़क बन्द भएपछि मुस्ताङको थासाङ 3 लेतेदेखि कोरला नाकासम्म 500+ कन्टेनर रोकिएको खुलेको छ। भारी वर्षा र हिमपातले सडक अवरुद्ध हुँदा 10 दिनदेखि ती कन्टेनर बाटोमै रोकिएका हुन्। जोमसोम बाटोमै रोकिएका कन्टेनरका एकजना चालकले हिमाली भागमा गाडी रोकिनुपर्दा भोगेको समस्या बताएका छन्।
4: सास फेर्न धेरै गाह्रो भयो, हेर्नुहोस् अक्सिजन नपुग्ने धेरै गाह्रो भयो हामीलाई, उहाँ माथि चाहिँ धेरै दुःख पायो हिउँ परेर। खानाको लागि त्यति चिन्तालाई छैन, तर चिसो चाहिँ बढी छ हामीलाई।
3: यही असोज 8-11 गतेसम्म भारी वर्षा र हिमपातले बेनी जोमसम्म कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। कतिपय कन्टेनर विद्युत र इन्टरनेट नहुँदा भन्सार जाँचपास हुन नसकेका कारणले पनि अलपत्र परेका जनाइएको छ। मलेसियामा वैदेशिक रोजगारीबारे नयाँ व्यवस्था लागू भएको छ। विदेशी कामदार सम्बन्धी व्यवस्थापन गर्ने मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम FWCMS सूचीकृत वैदेशिक रोजगार व्यवसायिक कम्पनीले मात्रै श्रमिक पठाउन सक्ने व्यवस्था गरेको हो। मलेसियाको बेस्टिनेटले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यसअघि नै FWCMSमा सूचीकृत नेपालका 35 प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र 250 एसोसिएट रिक्रुटमेन्ट एजेन्सीले मात्रै कार्तिक 19 गतेदेखि नेपालबाट श्रमिक पठाउन सक्नेछन्। ती म्यान पावरबाट मात्र श्रमिक लैजाने मलेसियाको निर्णयमा नेपालले असहमति जनाउँदै आएको छ। तर मलेसियाले विदेशी श्रमिक व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने गरी अघि बढेपछि अब दुवै देशको संयुक्त समिति बैठक बसेर प्रक्रियाको गाँठो पकाउनु पर्ने भएको छ। नयाँ व्यवस्था लागू हुनअघि हालको प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका प्रक्रियाका लागि फरक फरक मिति तोकिएको छ। पहिलेको व्यवस्था अन्तर्गत नेपाली श्रमिकको बायोमेडिकल दर्ताका लागि 15 अक्टोबर 2026 अन्तिम मिति तोकिएको छ। यो मितिसम्म श्रमिकको बायोमेडिकल विवरण FWCMSमा दर्ता भइसकेको हुनुपर्ने मेमोमा उल्लेख छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटका आवाज सुनिएका छन्। यमनको हुती लडाकु समूहसँगको लडाईँका बीच विस्फोट भएका एएफपीका संवाददाताले बताएका छन्। हिजो मात्रै लडाकु समूहले रियाद र आवा सहरका 2 अन्तर्राष्ट्रिय विमानस्थलमा हुतीले हमला गर्दा 3 जनाको मृत्यु भएको थियो, 36 जना घाइते भएका थिए। साउदी अरबले यमनको सरकारलाई मान्यता दिँदा इरान समर्थित लडाकु समूह हुतीसँग लड्दै आएको छ। भोलिसम्मका लागि देशभर बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शनिबारबाट भने मौसम सुधार हुने अनुमान गर्नुभएको छ।
5: बिस्तारै पर्सि शनिबारबाट क्रमिक रूपमा मौसम सुधार हुँदै जाने देखिन्छ।
2: त्यसैले अब भोलिसम्मको लागि चाहिँ यो जुन आजको तुलनामा भोलि अझ मौसम खराब हुने सम्भावना देखिएको छ।
3: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको नयाँ एक दिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

पोखराबाट म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढी पहिरोले अवरुद्ध भएपछि पोखरा जमसम हवाई यात्राको चाप बढेको छ। तारा र समित एयरका ट्विनेटर विमानले पोखरा जमसम उडान भर्दै आएका छन्। दुवै कम्पनीले यसअघि दैनिक पाँचवटा उडान गर्दै आएकोमा अहिले सात सातवटासम्म उडान गरेका छन्। उडान संख्या कम भएका कारण यात्रुको चाप थेग्न मुस्किल परेको जोमसम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले जानकारी दिनुभएको छ। पर्यटकीय यामसँगै स्वर श्राद्धको बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्नेको भिड पनि बढेको उहाँको भनाइ छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार दिउँसोको बेला जोमसम विमानस्थलमा बढी हावाहुरी चल्ने भएकाले अधिकांश उडान मध्याह अघि नै हुने गरेको छ। बर्खाको बेला गएको जेठ 18 बन्द भएको पोखरा जोमसम उडान सेवा गएको भदौ पहिलो सातादेखि नियमित भएको हो। चाडपर्वमा हुने अनलाइन ठगीबाट सजग रहन प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीले चाडपर्वको बेला शङ्कास्पद गतिविधिदेखि तत्काल खबर गरिदिन आग्रह पनि गरेको छ। नक्कली अनलाइन अफर, चिट्ठा, उपहार, नक्कली लगानी, डिजिटल वालेट ठगी र ओटिपी तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन पनि प्रहरीले सजग गराएको छ। प्रहरीले आपतकालीन अवस्थामा 100 नम्बरमा फोन गर्न भनेको छ। सूचना दिने गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ। लामो समय बाहिर जाँदा घर खाली हुने जानकारी सामाजिक सञ्जालमा नराख्न पनि प्रहरीले सजग गराएको छ। चाडपर्वको सुरक्षाका लागि 50,000 बढी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेसको महाधिवेशन स्थल, खुला मञ्च, राष्ट्रिय सभागृह र भ्रिकुटी मण्डप क्षेत्र प्रचार सामग्रीले फोहोर देखिएको छ। काङ्ग्रेसले निर्वाचन आचार संहितामा उम्मेद्वारलाई भड्किलो प्रचार प्रसार सामग्रीमा रोक लगाए पनि आज भित्ताभरि र सडकभरि उम्मेद्वारका पर्चा, पम्पलेट र ब्यानर टाँगिएका छन्। भुइँमा पनि प्रचार सामग्री असरल्ल छरिएको छ। वीरगन्जको नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण नभएको गुनासो गरेका छन्। 24 आन्दोलनरत 40 चिकित्सक शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर गुनासो गरेका हुन्। कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाव दिइएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको उनीहरूको आरोप छ। आवासीय चिकित्सक विशाल भट्टराईले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। छलफलमा सहभागी शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सम्बन्धित पक्षको ध्यान आकर्षण गर्ने वचन दिनुभएको छ। यो वर्षको दशैंका लागि मुस्ताङबाट 13,000 भेडा च्याङ्ग्रा बजार पठाइने भएको छ। यो संख्या यसअघिका दशैंभन्दा 5,000 कम हो। बाढी पहिरोका कारण मुलुकभर नै चाडपर्वको रौनक घटेको, मुख्य खपत हुने बजारसम्मको सडक सञ्जाल अवरुद्ध र हिमाली भेगमा भारी वर्षासँगै हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएकाले यसअघि जति भेडा च्याङ्ग्रा बजार पठाउन नसकिएको किसान र ज्ञान केन्द्रको भनाइ छ। पोहोर दशैंमा मुस्ताङबाट 18,000 भेडा च्याङ्ग्रा बजार पठाइएको थियो। यसपालि हालसम्म 10,000 स्वास्थ्य परीक्षण गरेर पठाइएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। हालसम्म मुस्ताङी किसानले 5,000 र डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको पनि कार्यालयले जानकारी दिएको छ। यसपालि मुस्ताङबाट 5,000, डोल्पाबाट 5,000 र कोराला नाकाबाट 3,000 भेडा च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको कार्यालय प्रमुख डाक्टर लालमणि हरियालको भनाइ छ। पोहोर दशैंमा भेडा च्याङ्ग्रा बेचेर मुस्ताङी किसानले 36 करोड कमाएका थिए। केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी र नेपाल सरकारको स्वीकृति समेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। संघीय संसद राष्ट्रिय सभामा यही असोज 12 प्रस्तुत भएको आयको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार गएको आर्थिक वर्ष 82-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,00,000 रुपियाँ बराबर आन्तरिक ऋण परिचालन गरेका हुन्। तीमध्ये कतिपय स्थानीय तहले वार्षिक बजेटमा ऋणको व्यवस्था नगरेको तथा कुनै पनि स्थानीय तहले ऋण परिचालनका लागि नेपाल सरकारको सहमति नलिएको आयोगले जनाएको छ। तान्जानियाको आरुसामा जारी अन्तर संसदीय संघको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु जन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 बहुमतसहित स्वीकृत भएको छ। सभामुख डोल प्रसाद हरियालले प्रस्तुत गरेको प्रस्ताव महासभाले पारित गरेको हो। प्रस्ताव प्रस्तुत गर्दै सभामुख हरियालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको वाटर टावरको रूपमा उल्लेख गर्नुभएको थियो। उहाँले जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालमा बढ्दै गएको जोखिमबारे चुनौती थपिएको बताउनुभएको छ। अवस्था खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि गरिने भएको छ। प्रेसबाट चुनावी सामग्री आउन ढिलाइ भएपछि मतदान प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समिति सदस्य सचिव राजु कटवालले बताउनु भएको छ। अब मतपत्र छपाई भएर आएकाले भोलि बिहान 7 बजेबाट मतदान शुरू हुने समितिका सचिव प्रेमबहादुर खड्काको भनाइ छ।
4: हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौँ भन्यौँ। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। अब त्यतिखेर चाहिँ सही चाहिँ अहिले राजुजीले भन्नुभयो, म अहिले चाहिँ

0: संयोजक छु, मैले चाहिँ 297 कति 97 मतपत्रमा मैले सही गर्नुपर्छ, म त संयोजक हुने त। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यो मतपत्र तयार नभएको त मत खस्ने कुरा होइन।
1: यस्तै केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक दिन लम्बिएको महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खानाको व्यवस्था पहिलेकै स्थानमा कायम राखिएको बताउनु भएको छ। अप्ठ्यारोमा परेका प्रतिनिधिलाई आवासको व्यवस्था पनि गरिएको उहाँको भनाइ छ। यसअघि आजसम्म प्रतिनिधिहरूलाई आवासको व्यवस्था थिएन। आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूको भनाइ आएको छ। नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। प्रधानमन्त्री शाहको निर्देशनअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको उल्लेख गर्नुभएको छ। यता बुद्ध एयरले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरी सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। लुम्बिनीलाई भारतको उत्तरपूर्वी राज्यसँग जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने विषयमा दुई देशका पर्यटन व्यवसायबीच भएको समझदारीले फेरि एकपटक लुम्बिनीका पर्यटन व्यवसायमा आशाको सञ्चार गरेको छ। बुटोलबाट छवि पाण्डेको रिपोर्ट।
2: भारतको उत्तर पूर्वी क्षेत्रका 8 राज्यका पर्यटन व्यवसायी र लुम्बिनी होटल सङ्घबीच समझदारी भएको हो। लुम्बिनीका पर्यटन व्यवसायी प्रदीप कुमार उदयले नेपालका धार्मिक पर्यटक भारत जाने र भारतका धार्मिक पर्यटक नेपाल आउने परम्परा अझै विकसित गर्न यो समझदारीले सहयोग पुग्ने बताउनु भयो।
3: छिमेकी मुलुक भारतको चाहिँ पर्यटकहरूको आगमनको लागि त हाम्रो लागि राम्रो कुरा हो। अब नेपालबाट पनि त धार्मिक पर्यटकहरू त भारतमा त चारधाम भयो होइन, धेरै धार्मिक पर्यटकहरू पनि नेपालबाट हामी यहाँबाट चाहिँ पर्यटकहरू गएको देखिन्छ नि त। उताबाट पनि नेपालमा आउने, नेपालबाट पनि भारतमा जाने पहिलेदेखि नै चलिआएको एउटा हुँदै हो।
2: नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट सङ्घ नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले यो समझदारीले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दावी गर्नुभयो।
4: स्वाभाविक रूपमा यस्तो गतिविधिहरू हुनुपर्छ, यसले राम्रो प्रभाव पार्छ नै। भारतीय पर्यटकको पर्साइ चाहिँ नेपालमा होस्, नेपालमा बढोस्, लुम्बिनी क्षेत्रमा यी पेरिफेरीमा चाहिँ पर्यटकीय गतिविधि छ, पर्यटनको एउटा चाहिँ प्रचारात्मक अभियान चाहिँ जाम, सरकारको पनि एउटा हुनुपर्छ, इनिसिएसन हुन्छ, लगानी हुनुपर्छ, साझेदारी हुनुपर्छ, अनि सरकारले पनि एउटा चाहिँ अलिकति प्राथमिकतामा राखेर यसले चाहिँ टेवा पुग्न जान्छ।
2: समझदारीमा लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रावधान गर्ने, दुई देशबीच पर्यटकको बसाई अवधि लम्ब्याउने तथा बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक र इको पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख गरिएको छ।
1: सडक बन्द भएपछि मुस्ताङको थासाङ 3 लेतेदेखि कोरला नाकासम्म 500 कन्टेनर रोकिएको खुलेको छ। भारी वर्षा र हिमपातले सडक अवरुद्ध हुँदा 10 दिनदेखि ती कन्टेनर बाटोमै रोकिएका हुन्। झुमसुम बाटोमै रोकिएका कन्टेनरका एकजना चालकले हिमाली भागमा गाडी रोकिनु पर्दा भोगेको समस्या बताएका छन्।
5: सास फेर्न धेरै गाह्रो भयो, हेर्नुहोस् अक्सिजन नपुग्ने धेरै गाह्रो भयो हामीलाई, उहाँ माथि चाहिँ धेरै दुःख पायो हिउँ परेर। खानाको लागि त्यति चिन्तालाई छैन, तर चिसो चाहिँ बढी छ हामीलाई।
1: यही असोज 8-11 गतेसम्म भारी वर्षा र हिमपातले बेनी जमसम कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो र साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटका आवाज सुनिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

जिंदगी भरी कति सार्छ कति बाढ्छ जिंदगी भरी जिंदगी।

जिंदगी भरी कहाँ कहाँ उड़ी छौ जिंदगी भरी जिंदगी।

0: BFBS Gorkha Radio
1: Sainya Samuday ma
2: Bilayan Bhari
1: On Air
2: App ma
1: Ani Smart Speaker ma Bhanhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: वीरगंजको नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण नभएको गुनासो सरकारसँग गरेका छन्। 24 दिनदेखि आन्दोलनरत 40 जना चिकित्सकहरू शिक्षा तथा खेलकुद मन्त्रालय पुगेका हुन्। कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाव दिएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप उनीहरूको छ। आवासीय चिकित्सक विशाल भट्टराई
5: फेक पेसेन्ट फेक फाइल्स भरेन भने जस्तै उहाँले भन्नुभयो भरेन भने त्यसको पनि सजाय हुन्छ। फेरि त्यो चाहिँ डक्टरको आचार संहिता डु नो हार्म जस्तै मैले कुनै नन बिरामीलाई बिरामी बनाएर मैले केही ट्रिटमेन्ट गरेँ भने त्यो भनेको डक्टरको मेन आचार संहिता बाहेकको कुरा हो क्या। त्यो गर्नै सकिन्न।
4: छलफलमा सहभागी शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार सैरेन्द्र झाले सम्बन्धित पक्षको ध्यान आकर्षण गराउने बताउनु भएको छ। एमाले स्थानीय तह र वडा कमिटीको अधिवेशन मिति घोषणा गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले मङ्सिर 26 गते वडा र पुष 4 गते पालिका अधिवेशनको मिति तोकेको हो। यस्तै मङ्सिर 1 सदन राष्ट्रिय भेला पनि बोलाउने निर्णय बैठकले गरेको छ। उपमहासचिव लेखराज भट्ट
6: पार्टीका प्रदेश पदाधिकारी जिल्ला पदाधिकारी पालिका

0: अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधिहरू सहित सङ्घ प्रदेश पालिकाका जनप्रतिनिधिहरू नगर र वडा अधिवेशन पछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ।
1: बैठकको प्रारम्भमा केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनित हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देही कार्यालयका तत्कालीन प्रमुखसहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गाडीको लाइसेन्स लिने परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरी 13 जनालाई सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित यातायात कार्यालयका 4 कर्मचारी र 3 प्रहरी अधिकारी विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ। आयोगको अनुसन्धान अनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगत्मक परीक्षामा उत्तीर्ण भएको देखाएर लाइसेन्स दिलाइएको थियो। त्यस्तै लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूको नतिजा संशोधन गरिएको अभिलेख तयार पनि उत्तीर्ण भएको देखाइएको थियो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 70 मुलुकका 91 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ती हिमाल आरोहणका लागि 91 टोलीका 788 जनाले अनुमति लिएका हुन्। 206 जना महिला आरोहीसहित 788 जनालाई हिमाल चढ्ने अनुमति बाबत 24 करोड 72 लाख रोयल्टी उठेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभएको छ। 8,263 मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट 22 करोड 58 लाख रोयल्टी सङ्कलन भएको छ। धौलागिरी 1 का लागि 5 टोलीका 36 जना र हिमलुङ हिमालका लागि 3 टोलीका 34 आरोहीले अनुमति लिएका छन्। त्यस्तै आमा दोब्लम हिमालका लागि 2 टोलीका 19 जनाले अनुमति लिएका छन्। पुथा हिउँचुली, डाङ्गा हिउँचुली, मकालु, थोरङ पिक, नर्बुखाङ, अन्नपूर्णचार, चामलाङ, लमजुङ हिमाल र पुमोरी लगायत हिमालका लागि पनि आरोहणमा अनुमति दिएको विभागले जनाएको छ। शरदयामको हिमाल आरोहणका लागि सबभन्दा बढी चीनका 118, रसियाका 65, फ्रान्सका 60, अमेरिकाका 52, बेलायतका 45, स्विजरल्यान्डका 16, स्पेनका 16, भारतका 18, इटलीका 23 र जापानका 25 जनाले अनुमति लिएका छन्। बेलायत र जर्मनीले साइबर आक्रमणको सामना गर्न सम्झौता गर्ने भएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी भन हामको जर्मनी भ्रमणका क्रममा रुसले गरिरहेका गतिविधिको सामना गर्ने विषयमा पनि कुरा हुने भएको हो। युरोपेली सङ्घसँगको सम्बन्ध बढाउने विषय पनि एजेन्डामा राखिएको छ। बर्लिनबाट बीबीसीका जेसिका पार्कर।
2: Andy Burnham will be greeted with military honours to mark his first official trip to Berlin as Prime Minister. Andy Burnham's visit also comes as he's talked about exploring options over Britain's relationship with the European Union, even suggesting it's possible a future Labour election manifesto could promise a new in-out referendum. A German government spokesman has said that's first a question for Britain, but that Berlin supports closer ties between the UK and the EU.
1: भोलिसम्मका लागि देशभर बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शनिबारबाट भने मौसम सुधार हुने अनुमान गर्नुभएको छ।
3: बिस्तारै पछि शनिबारबाट क्रमिक रूपमा मौसम सुधार हुँदै जाने देखिन्छ। त्यसैले अब भोलिसम्मको लागि चाहिँ यो जुन आजको तुलनामा भोलि अझ मौसम खराब हुने सम्भावना देखिएको छ।
1: र आइसिसीको नयाँ एक दिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भने भनिएको मतदान भोलि गरिने भएको छ। प्रेसबाट चुनावी सामग्री आउन ढिलाइ भएपछि मतदान प्रक्रिया स्थगित गर्नु परेको निर्वाचन समिति सदस्य सचिव राजु कटवालले बताउनु भएको छ। अब मतपत्र छपाई भएर आएकाले भोलि बिहान 7 बजेबाट मतदान सुरु हुने समितिका सचिव प्रेमबहादुर खड्काको भनाइ छ।
4: हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौँ भन्यौँ। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। अब त्यतिखेर चाहिँ सही चाहिँ अहिले राजुजीले भन्नुभयो, म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 कति 97 मतपत्रमा मैले सही गर्नुपर्छ, म त संयोजक हुने त। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धाएँ, डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका। त्यो मतपत्र तयार नभएको त मत खस्ने कुरा होइन।
3: यस्तै केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक दिन लम्बिएको महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खानाको व्यवस्था पहिलेकै स्थानमा कायम राखिएको बताउनु भएको छ। अप्ठ्यारोमा परेका प्रतिनिधिलाई आवासको व्यवस्था पनि गरिएको उहाँको भनाइ छ। यसअघि आजसम्म प्रतिनिधिहरूलाई आवासको व्यवस्था थिएन। राष्ट्रिय मानवाधिकार आयोगले राजावादी नेता नवराज सुवेदीलाई 12,500 क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको छ।
5: 2081 चैत 15 काठमाडौँको तिनकुनेमा भएको घटनापछि सुवेदीलाई सरकारले गौरीघाटको उहाँकै निवासमा नजरबन्दमा राखेको थियो। 85 वर्षे सुवेदीलाई बिना पूर्जी 25 दिनसम्म गैर कानूनी रूपमा स्थानहत तोकेर

0: घरमै नजरबन्दमा राखिएको ठहरसहित मानवाधिकार आयोगले क्षतिपूर्तिका लागि सरकारलाई सिफारिस गरेको हो। राष्ट्रिय मानवाधिकार आयोग नियमावली अनुसार सुविधालाई दैनिक 500 दरले 25 दिनको 12,500 क्षतिपूर्ति दिलाउनुपर्ने आयोगको ठहर छ। दुर्गा प्रसाई सुवेदी सहितका राजावादी नेताहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा 2 ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरिएको थियो। घटना हुनु अघि नै आयोजकको गतिविधि मूल्याङ्कन गर्न नसकेको, एकीकृत सुरक्षा योजना अनुसार बन्दोबस्ती र जनशक्ति परिचालन गर्न नसकेको र भीड नियन्त्रणमा चुकेको ठहर गर्दै आयोगले काठमाडौँका तत्कालीन सिडिओ ऋषिराम तिवारी, काठमाडौँ परिसरका तत्कालीन प्रमुख एसपी विश्व अधिकारी र सशस्त्रका एसपी शैलेश श्रेष्ठ लगायतलाई संविधान र आयोग ऐन अनुसार कारवाही गर्न पनि सिफारिस गरिएको छ। त्यो बेला प्रदर्शनका कमान्डर दुर्गा प्रसाई लगायतका नेतृत्वकर्ताले उत्तेजित र भड्काउ अभिव्यक्तिसहित निषेधित क्षेत्र तोड्न उक्साउँदा मानवीय र भौतिक क्षति भएको निष्कर्ष निकाल्दै आयोगले उनीहरूमाथि समेत कारवाहीको सिफारिस गरेको छ। घटनाका बेला सुरक्षा निकायले म्याद नागेका अश्रु ग्यास प्रयोग गरेको भन्दै आयोगले भीड नियन्त्रणका लागि म्याद गुज्रेका सामग्री प्रयोग नगराउन समेत सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले पत्रकार सुरेश रजकको निधन, सञ्चारकर्मीमाथिको आक्रमण र सञ्चार गृहमा तोडफोड र आगजनी गर्नेमाथि कारवाहीसहित क्षतिपूर्ति दिलाउन समेत सरकारलाई सिफारिस गरेको छ।
1: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा नेपालगञ्जका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो। मूर्तिकार विनय लखेर:
3: 3-4 दिन जतिसम्म एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो म त चाहियो, लकडी चाहियो, बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
2: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगञ्जकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर:
4: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगञ्जमा छन्। फेरि इन्डापनीबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
2: राजकुमार हरिजनले दशैंका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25 हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
5: मेहनत त धेरै छ, त्यो महिना भएको नसुकेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000, 22,000 24,000 मैले बेच्यो, त्यो मूर्तिमा कमसे कम 10,000 खर्च छ एउटा मूर्तिमा।
2: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15-80 हजार रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
1: त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाई व्यवस्थापन संकायमा देखिएको छ।
0: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानूनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिकतर्फ 15% र साधारणतर्फ 85% विद्यार्थी छन्।
1: वीरगञ्जको नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण नभएको गुनासो गरेका छन्। 24 दिनदेखि आन्दोलनरत 40 चिकित्सक शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर मर्यादित वातावरण बनाइदिन माग गरेका हुन्। कलेज व्यवस्थापनले विद्यार्थीलाई अनावश्यक दबाव दिने गरेको समेत उनीहरूको दावी छ। आवासीय चिकित्सक विशाल भट्टराई:
6: फेक पेसेन्ट, फेक फाइल्स भरेन भने, जस्तै उहाँले भन्नुभयो, भरेन भने त्यसको पनि सजाय हुन्छ। फेरि त्यो चाहिँ डक्टरको आचार संहिता, डु नो हार्म, जस्तै मैले कुनै नन बिरामीलाई बिरामी बनाएर मैले केही ट्रिटमेन्ट गरेँ भने त्यो भनेको डक्टरको मेन आचार संहिता बाहेकको कुरा हो क्या, त्यो गर्नै सकिन्न।
1: छलफलमा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सम्बन्धित पक्षको ध्यान आकर्षण गराउने वचन दिनुभएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देही कार्यालयका तत्कालीन प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गाडीको लाइसेन्स लिने परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरेर 13 जनालाई सवारी चालक अनुमति पत्र दिएको आरोपमा अख्तियारले मुद्दा चलाएको हो। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित यातायात कार्यालयका 4 कर्मचारी र 3 प्रहरी अधिकारी विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। यो समूहले वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगत्मक परीक्षामा पास देखाएर चालक अनुमति पत्र दिलाएको अख्तियारको दावी छ। त्यस्तै लिखित परीक्षामा फेल भएकालाई समेत पास बनाएर अभिलेख तयार पारेको आरोप पत्रमा उल्लेख छ। अब खबर फटाफट।
0: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 जना प्रहरी फन्दामा। दोलखाका 19 वर्षीय सौरभ मगर, 20 वर्षीय अस्मित गजमेर, रामेछापका 19 वर्षीय नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 वर्षीय निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती 3 ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 मध्ये 80 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 रुपियाँ अनुदान दिन थालेपछि अर्का खाँची। माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी 3 खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 रुपियाँका दरले थपिदिँदा झन्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै। साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200 जनाले तिर्दा 20,10,00,000 उठ्यो। र लमजुङका पाउँदी, सिउँडीबार, पाखुरी चोक, धमिलीकुवा चोक र भकुण्डे 40 चोकमा दशैं तिहार लक्षित यात्रु सहायता कक्ष दुर्घटना। बढी भाडा वसुली, टिकट अनियमितता, चोरी र यात्रामा समस्या परे खबर दिन प्रहरीको अनुरोध।
1: बेलायतको रोयल नेभीका एक सदस्यले नतोकिएका विदेशी शक्तिका लागि गुप्तचरी गरेको आरोप लागेको छ। प्रहरले यो घटना आरएएफ फेरफोडको घटनासँग सम्बन्धित नरहेको जनाएको छ। थप जानकारी सहित अङ्ग्रेजी सेवाका क्रिस व्हाइटहेड।
7: 24-year-old able seaman Teddy Young from Bedfordshire has been charged with offences under the National Security Act. It includes preparing to commit an offence of disclosing protected information between November 2024 and May 2025. It's alleged that he obtained, copied, recorded, or retained classified information, intending to benefit another country, while disregarding the safety or interests of the United Kingdom. A Royal Navy spokesperson confirmed the arrest and charges, while saying as legal proceedings are ongoing, they cannot comment further.
1: Namaskar, Mahendra.
8: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो
0: गोर्खा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली काङ्ग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट लिएर आउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीतिबारे पनि चर्चा, नेता रघुवीर महाशेठसँग कुराकानी, अनि
2: लास्ट नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटे कोसीको बाढीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीडा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी सहर क्रामातोक्समा 2 बसमा भएका आक्रमणमा कम्तीमा 30 मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सडकभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान सहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी सहर किएवमा पनि 2 छुट्टा छुट्टै आक्रमणमा परि 3 मृत्यु भएको बताइएको छ। मध्यपूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेबास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वासिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वासिङटनले तेहरानमाथि दबाव बढाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका 2 ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा

0: विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिस वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानुनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानुनी अधिकार नभएकोमा जोड दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्य उपन्यास अटोबायोग्राफी अपरेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रिक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईँलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली काङ्ग्रेसको महाधिवेशन 5 दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। काङ्ग्रेस सभापतिमा गगन थापा विरुद्ध पनि उम्मेदवारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर काङ्ग्रेस को मतदान किन निर्धारित समयमा हुन सकेन? काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
2: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 तान्छन् हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 वटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरे भए भ्याउँथेँ म। 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12:00, 1:00, 2:00 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि, अब मतदाताहरू पनि यही हो, अलिअलि केही होला, अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला, कसैले कसैलाई पानतुन गर्ला, त्यति भयो भने त्यो त नमजा हुन्छ नि। अहिलेसम्म मैले स्मुथली फाँकिराखेको जस्तो लाग्छ। राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ थियो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो, बेलुका चाहिँ 3 बजेसम्म समय राखिदिएको छु, 7 देखि 3 सम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो। त्यसमा कहीँ केही खोट छैन।
1: तर 3 बजे सकिएला त
2: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो। 3 बजेसम्म सिद्धिएन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घन्टाभन्दा तलमा चाहिँ हुँदै हुँदैन।
1: पाँच छ दिन त भइसक्यो, मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ? फेरि
2: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्ने त्यहाँनिर वातावरण मिलाएको छ। मैले 10-12 वटासम्म काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई। म्याक्सिमम् लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट लिएर आउँछु।
1: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो। विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको, यो प्रश्न हामीले सोधेका थियौँ एमालेका उपमहासचिव रघुवीर महासेठलाई।
3: मङ्सिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौँ। त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौँ। त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट, त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन, पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि, कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ।
1: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा?
3: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन, पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि। त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ। त्यसको त हाम्रो विधि प्रक्रिया छ, त्यो विधि प्रक्रिया अब महाधिवेशन छन्, जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ। त्यो
1: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसैको पनि माग भइरहेको थियो नि पार्टीमा त
3: होइन, माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको
1: हो। हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त यसमा?
3: हेर्नु सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन, मौखिक कुरा भयो होला।
1: तपाईँको जुन आज बोली सुन्यो, यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज।
3: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन, सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन। चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ, त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझेको छैन कि।
1: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
3: होइन, मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन।
1: मसँगै कुरा गर्दाखेरि त
3: देशको होइन, देशको आवश्यकता हो, पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइ छ। कसरी हुन्छ, जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो।
1: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ?
3: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त।
1: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो?
3: सुन्नुहोस् न, त्यस्तो केही पनि होइन न, मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन, पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो, र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ।
1: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्री परिषदको हिजोको निर्णयअनुसार आज सिफारिस गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
4: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको निज सचिवालयमा जानकारी गराउँछौँ, त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन सुरु भइसकेको छ आजदेखि।
1: विपद सम्बन्धीको बारेमा त केही बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
4: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
1: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिस गरेको बताइएको छ। बाढीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीडाले छटपट्टिमा रात बिताइरहेकाहरूको पीडा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
5: रसुवाको आमा छोदिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
6: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिरा गएको छ भनेर भन्दाखेरि, पहिला बहिरा हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस्छ। लाज पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
5: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीडा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
7: फर्केर आउँछ के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ आउँछ कान जाने सबनामा देख्नु न देख्दै देख्दैन मामी भनेको बोलाउँछ उ भनेको आउँदै आउँदै
5: आफूहरू दिनमा मनोपरामर्श विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए शक्तिमाया तामाङ बीबीसी नुवाको
1: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय अग्रमोर्चामा रहेको युक्रेनी सहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका दुईवटा बसमाथि रुसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढीको मृत्यु भएको छ युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन् बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट
0: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन् डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन् ती क्षेत्रीय प्रमुखले रुसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रुसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ उनले थप भने कडा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रुसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन् स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा भग्नावशेष र सडकमा रहेका केही पीडित देखिन्छन् मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ अब एकैछिनमा भोटे कोशी त्रिशुली बाढी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिनेछ हामीलाई भने भोलि बेलुकी 9:45 निम्ति बिदा दिनुहोस् नमस्कार
8: यो पीएफबीएस गोर्खा रेडियो हो
9: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: around the buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: बेलायतको एक्सर्साइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजले पहिलोपटक रजत पदक जितेर इतिहास रचेको छ। बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGRले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGRले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले पनि स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। सन् 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, घाइते बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ। व्यवसायी दीपक भट्टसहित 14 जना विरुद्ध 3.46 अर्ब बढीको बिगोसहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन रि इन्सुरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। विभागले प्रतिवादीको ब्याङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रि इन्सुरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनवाला, साक्षी बम्सल गुप्ता, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेललाई पनि प्रतिवादी बनाइएको छ। हिमालयन रि इन्सुरेन्स लिमिटेडले एलियन्ट इन्सुरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23.92 करोड रुपियाँ खर्च लेखेर अपचलन गरेको विभागको भनाइ छ। ललितपुरको नखु कारागारमा रहेका भट्टले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरासँग पटक पटक सम्पर्क गरेको थाहा भएपछि जेल सरुवा गरी सिन्धुपाल्चोक लगिएको छ। भट्टले अपसलन गरेको रकम छोरी आयुषमा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको विभागले उल्लेख गरेको छ। सभामुख डोलप्रसाद अर्यालले जलवायु संसदीय कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्यालले पीडित मुलुकहरूले व्यवस्थापिकाको मोर्चा पनि तयार पार्नुपर्ने बताउनु भएको छ।
4: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका निकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
3: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेन्डा पारित गरेको छ। सशस्त्र प्रहरले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालित गरिएको जनाएको छ।

0: सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 शक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो संख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ। एमाले स्थानीय तह र वडा कमिटिको अधिवेशन मिति घोषणा गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले मङ्सिर 26 गते वडा र पुस 4 गते पालिका अधिवेशनको मिति तोकेको हो। यस्तै मङ्सिर पहिलो साता राष्ट्रिय भेला बोलाउने निर्णय पनि बैठकले गरेको छ। उपमहासचिव लेखराज भट्ट,
1: पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधिहरू सहित सङ्घ प्रदेश पालिकाका जनप्रतिनिधिहरू नगर र वडा अधिवेशन पछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ।
0: रोयल एयरफोर्सको क्याम्ब्रिज सायर हवाई अड्डामा अनधिकृत प्रवेश गर्न खोज्ने लात्भियाका दुई पुरुषलाई राष्ट्रिय सुरक्षा ऐनअनुसार पक्राउ गरिएको छ। आरएएफ मर्सवर्थ नजिकै गैराती एउटा गाडी व्यवहारसी देखिएपछि गस्ती टोलीले फेला पारेको थियो। गाडी प्रयोग गरेका 35 र 36 वर्षका पुरुषले सैनिक इलाका नाघेको देखिएपछि पक्राउ गरिएको मन्त्रालयका एकजना प्रवक्ताले बीबीसीसँग बताएका छन्। र मौसम पूर्वानुमान महाशाखाले भोलिसम्मका लागि देशभर बदली हुने जनाएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डंगोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयरभन ले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3,46 करोड़ बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनुवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन री इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23,92,00,000 रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफैका फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलो पटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
4: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGRले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGRले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, घाइतेर बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
3: काठमाडौँको जडीबुटी पुलमुनी प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
5: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड

0: वाइफाई र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया सातका मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
1: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्विडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इनग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सशस्त्र प्रहरीले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालन गरिएको जनाएको छ।
4: सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो संख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
3: सभामुख डोलप्रसाद रयालले जलवायु संसदीय कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपियुको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्याल
5: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाजलाई विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
3: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेण्डा पारित गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाइ व्यवस्थापन संकाय देखिएको छ।
6: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानूनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 जना विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिकतर्फ 15% र साधारणतर्फ 85% विद्यार्थी छन्।
3: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगंजका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको छ। तिलबहादुर केसीको यो रिपोर्ट।
7: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो। मूर्तिकार विनय लखेर
8: तिन दिन चार दिन जतिसम्म एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो माटो चाहियो, लकडी चाहियो, बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
7: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगंजकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर
9: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगंजमा छन्। फेरि इन्डापनीबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
7: राजकुमार हरिजनले दशैंका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25,000 रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
10: मेहनत त धेरै छ, 6 महिना भएको नसुटेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000, 22,000, 24,000 मैले बेच्यो। त्यो मूर्तिमा कमसेकम घरमा 2,000 खर्च छ एउटा मूर्तिमा।
7: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15-80,000 रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
3: अब खबर फटाफट।
6: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 प्रहरी फन्दामा। दोलखाका 19 सौरभ मगर, 20 अस्मित गजमेर, रामेछापका 19 नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती 3 ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 मध्ये 80 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म

0: फल्ने गोलभेडा सखाउँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 रुपियाँ अनुदान दिन थालेपछि अर्का खाँची, माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी 3 खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 रुपियाँका दरले थपिदिँदा झण्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200 जनाले।
1: यो BFBS कुलकर्मा रेडियो हो।

0: कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै त चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयर ले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 जना विरुद्ध 3,46,00,000,000 बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्सुरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्सुरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनुवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन रे इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23,92,00,000 रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलो पटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तोल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RJRले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RJRले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदी र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इनड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 भन्दा बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 महिनादेखि काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
0: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्विडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इन्ग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समुदायमा
1: रेडियो
0: हो।

0: खालका सवारी साधन उपत्यका सहित सातै प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
1: सभामुख डोल प्रसाद रयालले जलवायु संशोधित कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपीओको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्याल
2: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
1: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेण्डा पारित गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाई व्यवस्थापन संकाय देखिएको छ।
3: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानूनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिकतर्फ 15% र साधारणतर्फ 85% विद्यार्थी छन्।
1: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगंजका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको छ। दिलबहादुर केसीको यो रिपोर्ट।
4: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको हो। मूर्तिकार विनय लखेर
5: बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
4: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगंजकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर,
6: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगंजमा छन्। फेरि इन्डिया पनिबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
4: राजकुमार हरिजनले दशैंका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25,000 रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
7: एउटा मूर्तिलाई मैले 24,000 मैले बेच्यो। त्यो मूर्तिमा कमसेकम घर 10,000 खर्च छ एउटा मूर्तिमा।
4: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15-80,000 रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
1: अब खबर फटाफट।
3: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 प्रहरी फन्दामा। दोलखाका 19 सौरभ मगर, 20 अस्मित गजमेर, रामेछापका 19 नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती 3 ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 रुपियाँ अनुदान दिन थालेपछि अर्का खाँची। माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी 3 खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 रुपियाँका दरले थपिदिँदा झण्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै। साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि
1: 8,200 जनाले।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकैको चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण

0: शुद्धिकरण अनुसन्धान विभागले हिमालयन ट्री इन्सुरेन्स कम्पनी लिमिटेडको बिमाको अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्सुरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनुवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन रे इन्सुरेन्स लिमिटेडले एलिएन्ट इन्सुरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23.92 करोड रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलो पटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGR-ले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGR-ले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, घाइतेर बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: काठमाडौँको जडीबुटी पुलमुनी प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 मनोज कुमार मक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 भन्दा बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 महिनादेखि काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
0: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्वीडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इन्ग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सशस्त्र प्रहरीले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालन गरिएको जनाएको छ।
4: सशस्त्र प्रहरीका प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो संख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
3: सभामुख डोलप्रसाद रयालले जलवायु संशोधित कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपिओको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्याल
5: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको

0: 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 जना विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिक तर्फ 15% र साधारणतर्फ 85% विद्यार्थी छन्।
1: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगंजका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको छ। दिलबहादुर केसीको यो रिपोर्ट।
2: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ बाँस सुतरी पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको हो। मूर्तिकार विनय लखेर,
3: 3 दिन 4 दिन जतिसम्म एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो मात्र चाहियो, लकडी चाहियो, बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
2: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगंजकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर,
4: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगंजमा छन्। फेरि इन्डपनीबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
2: राजकुमार हरिजनले दशैंका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25 हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
5: मेहनत त धेरै छ, 6 महिना भएको न सुधेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000-22,000 24,000 मैले बेच्यो, त्यो मूर्तिमा कमसेकम घरमा 10,000 खर्च छ एउटा मूर्तिमा।
2: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15-80 हजार रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
1: अब खबर फटाफट।
0: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 जना प्रहरी फन्दामा। दोलखाका 19 वर्षीय सौरभ मगर, 20 वर्षीय अस्मित गजमेर, रामेछापका 19 वर्षीय नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 वर्षीय निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती 3 ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 मध्ये 80 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 रुपियाँ अनुदान दिन थालेपछि अर्का खाँची। माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी 3 खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 रुपियाँका दरले थपिदिँदा झण्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै। साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200 जनाले।

0: हिला कर
1: BFPS गोरखा रेडियो।

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ। मायाको थैलीमा विश्वास नहटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। चाहना पुर्याउँदैछु मेरो लास आज हेर।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला, ढुकढुकी बिसाउँदैछु मेरो लाज आज हेरेर।

मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आज हेर, मेरो लास।

आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री पालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै त चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयरभन ले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3,46,00,000,000 बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्सुरेन्स कम्पनी लिमिटेडको बिमाको अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्सुरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनुवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ।

0: पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RJRले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RJRले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। सन् 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, घाइते र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: काठमाडौँको जडीबुटी पुलमुनी प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 का आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 का मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 भन्दा बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 वटा मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 महिनादेखि काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
0: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्वीडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इनग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो

0: फर्केर
1: आएछौ त नि तिम्रो मै गाउँहरूको मैले तामिल ल्याए मलाई त
0: हो र
1: हो नि।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: आज बिग सल्युट डे मनाइँदैछ। सशस्त्र बल सम्बन्धी परोपकारी संस्थाहरूका लागि अत्यावश्यक रकम जुटाउने सेना तथा सुरक्षा निकायसँग सम्बन्धित क्षेत्रका मानिसहरू विभिन्न गतिविधि र चुनौतीहरूमा सहभागी भइरहेका छन्। बीएफबीएस रेडियो तथा लाइभ इभेन्ट्सका उपनिर्देशक श्याम बेलीले हालसम्म संकलन भएको रकमको जानकारी दिनुभएको छ। सबै चन्दा संकलनकर्ताहरूका लागि उहाँले सन्देश पनि छाड्नु भएको छ।
4: It genuinely, it isn't lost on any of us how hard, how tight times are right now. You know, this cost of living stuff is absolutely no joke. So any donation that has been given, and as I see them come through on the screen, £10 here, £20 there, it is really so moving to know that you want to put your money that you've worked so hard for towards supporting other people. So we are all so proud and so grateful.
3: बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलो पटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
5: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35-40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा टुआरजीआरले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा टुआरजीआरले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायत सहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। सन् 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदी र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
3: सशस्त्र प्रहरीले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालित गरिएको जनाएको छ।
5: सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समक्ष